0: سامعین، آپ سماعت فرما رہے تھے حمدیہ نعت کلام پیش کر رہے تھے ڈاکٹر افضل منگلوری. یہ آکاش وانی کی اردو سروس ہے. پیش خدمت پروگرام آج سویرے
1: اور شروع آج ہے 24 جون 2026. تو آئیے اتہاس میں درج آج ہی کے دن کچھ مہتوپورن گھٹناؤں کا ذکر کر لیتے ہیں. تو سب سے پہلے بات 1717 کی, انگلینڈ میں آج ہی کے دن پہلی سنگٹھت فری میسن گرینڈ لانچ کی ستھاپنا ہوئی. In 1812, Napoleon Bonaparte's grand army, numbering 500,000, began their invasion of Russia by crossing the Niemen River. In 1853, U.S. President Franklin Pierce signed the Gadsden Purchase, buying 29,670 square miles from Mexico for $10 million, now southern Arizona and southern New Mexico.
2: 1859 में फ्रांस और ऑस्ट्रिया के बीच प्रसिद्ध सोलफेरोनो का युद्ध लड़ा गया.
1: इन 1930, फर्स्ट डिटेक्शन ऑफ एन एयरप्लेन यूजिंग रिफ्लेक्टेड रेडियो वेव्स, अ प्रीकर्सर टू रेडार बाय यूएस नेवल रिसर्च लेबोरेटरी इंजीनियर्स इन एनाकोस्टिया, वॉशिंगटन डीसी.
2: 1901 में पेरिस में पहली बार पाब्लो पिकासो की कला प्रदर्शनी आयोजित की गई.
1: In 1948, Soviet Union blockades West Berlin by stopping access by road, rail and water.
2: 1982 की बात की जाए तो भारत के तीसरे उपग्रह इनसेट 1A का प्रक्षेपण किया गया.
1: In 1950, the Korean War began after North Korea unleashed an attack southward across the 38th parallel, prompting the UN Security Council minus the Soviet delegate to pass a resolution.